0: رپورٹ آئے گی تو سب پتا چل جائے گا سارے رپورٹ کے انتظار.
1: آپ کے ریزائن کا بھی مطالبہ کیا گیا تھا, آپ کیا کہیں گے؟
0: وہ جو ہے وہ وزیر اعظم سے پوچھے کہ میرے ریزائن کا کیا ہوا ہے.
1: آپ نے ایک ریزائن دیا بھی ہے, اس حوالے سے بھی کچھ اطلاعات ہے؟ آپ نے ریزائن کو کر دیا,
0: وہ رپورٹ آ جائے گی سب کلیئر ہو جائے گا.
2: مجھے استعفیٰ بابت وزیر اعظم کہاں پوچھو وجہ صحت وارو وفاقی وزیر مصطفیٰ کمال جو ساتھی وزیر طارق فضل چودھری ساگر پیمز اسپتال جو دورو. طارق فضل چودھری چھو تو پیمز سانے جی جانچ رپورٹ میں ساموں ان خلاف کاروائی بھی تھی. پیپلز پارٹی پیم سانے جی جانچ رپورٹ پدری کرن جو مطالبہ کرے چھو. اسلام آباد میں پریس کانفرنس کندے پیپلز پارٹی سینیٹر پلو شاہ خان چھو تو سبنی جو گٹھ جوڑ آئے شفاف جانچ کیے تھی لگے تو نڈن آفیسر مت ملبو کرایا ویندو انہیں آفیسر کے کچھ نہ تھو. سانے جو شاہدیوں مٹائن جی کوشش تھی رہی آئے. پیمز کے ٹن سالن دوران 22 ارب روپیہ ملیا آئن. پیسہ کتے لگا کیے خرچ تھے آڈٹ کرائی وجے. وفاقی وزیر مصدق ملک پاراں پیمز کے حوالے سے ناکامی جو اعتراف. ملکی نظام کے بٹے معیار وارو قرار دئی چھو. تقریب کے خطاب کرنے مصدق ملک چھو تو کا بھی سیاستدان جا بار پیمز میں علاج کرن نہ تھا ونجن نہ ہی کا سیاستدان جا بار سرکاری اسکولن میں پڑھن تھا. ان فرق کے خاتمے تائیں نظام ٹھیک نہ تھیندو.
3: یہ تحریک التفا اس وجہ سے ہے کہ بھائی سب اس میں آ کر بولے. یہ التفا کے بعد ظاہر ہے جب بحث مباحثہ ہوگا اور پھر یہ بات آگے چلے گی.
4: سو بحث اصا ان کرے چاہوں تھا تو ہر سندھ جو ماؤں جو ان معاملے سے گالائیو تو اہم معاملہ ہے. اصا چاہوں تھا سندھ جا مانو بدھن ہیں ان اصا ٹیکنیکلی طور پہ اصا جی منڈی کو وٹی وری ان ریزولوشن بھی پاس کرداسے.
2: پیپلز پارٹی پارا نو منصوبہ نے یونس سے بحث لائے سندھی سبھی نے پیش کر رت جو دفاع. ایوان ماورانگ خلاف ٹھہراؤ منظور کرنے جو اعلان. صوبائی وزیر ناصر شاہ چھ تو سندھی سبھی پہ چھ بھیرا ٹھہراؤ پاس کر چکی ہے. رت آن جو مقصد بھی معاملے سے گلائن ہے. محمد علی ملکانی چھ تو نو منصوبہ سے بحث جو مقصد موقف پیش کرنا ہے. سندھ امکانی ورانگ خلاف ٹھہراؤ بھی پاس کیا وی. ملکی معیشت مستحکم تھی چکی ہے. مہنگائی ب 30% ماں گٹ جی سنگل ڈیٹ سے پہنتی ہے. معاشی استحکام بعد حکومت جو ہانے دھیان ترقی سے آئے. لڈن میں پاکستانی کمیونٹی کے خطاب کندے نائب وزیر اعظم اسحاق ڈار چھ تو ویاج کی شرح 22% ماں گٹ تھی 11% تھی وئی ہے. عام مانو جی آمدنی میں بھی واد تھی ہے. خطے میں بھی پاکستان اہم کردار حاصل کر چکو ہے. فیلڈ مارشل سید آصف منیر جو پاکستان آرڈیننس فیکٹری وا جو دورو. جدید ہتھیارن کے ٹرائل جو مشاہدہ کیا. آئی ایس پی آر موجود فیلڈ مارشل کے ادارے جی مختلف شعبن آپریشنز مقامی سطح سے تیار تھندڑ جدید ہتھیارن بابت بریفنگ دینی وئی. فیلڈ مارشل مقامی طور سے تیار کل جدید ہتھیارن کی ٹیسٹ ٹرائل جو مشاہدہ کیا. فیلڈ مارشل آصف منیر دفاعی شعبے میں پان بھرو تھن مقامی پیداواری صلاحیتوں نے ٹیکنک میں جدت جو عزم ورجایا. بلوچستان میں پابندی مڑل تنظیم بی ایل اے جو دہشت گردی وارو منصوبہ ناکام. سیکیورٹی فورسز ابگاتی حملے لائے تیار کل نڈی عمر کے بن چھوکرین کے گرفتار کرے ورتو. نیگرن جا پابندی مڑل تنظیم بی ایل اے بابت چھرکنا انکشاف. بلوچستان کے گھر وزیر ضیاء لانگو چھ تو دہشت گرد بلوچ روایت کے ختم کرنے کی کوشش کرے رہا ہیں. دہشت گرد 16 سالن کی زینب 12 سالن کی فاطمہ کے ورگلایا. نیگرن جا والدین بھی حیران ہیں. زینب کے مڑس کے دہشت گردن مارے الزام فورسز سے لگایا. فورسز جو دہشت گردن خلاف کاروائیں جاری ہیں. دہشت گردن کے ختم کیا ویسے. وڈے وزیر مراد علی شاہ کراچی کے سیف اسپتال میں کارڈیک ونگ جو افتتاح کرے چھو. تقریب میں ناڑے والے وفاقی وزیر محمد اورنگزیب شریک تھو. وفاقی وزیر محمد اورنگزیب چھو تو کراچی روشنیوں امیدوں صلاحیتوں جو شہر آئے. معاشی استحکام جو ثمر عوام تائیں پہنچایا ویندو. وڈے وزیر مراد علی شاہ چھو تو سیف اسپتال جو دلوارو وارڈ سندھ سمیت سمورے ملک کے مریضن کے لابھ ڈیندو. बोरी बिरादरी जूनी फलाई ख़िदमत सारा जोगियो आहिनि। गुल प्लाज़ा इंतज़ामिया ॼाण हूंदे बि नुक़्स ख़तमु न कया। इमारत ख़तरनाक ऐं फायर सेफ्टी कानूननि जी भञकड़ी वारे हालति में वापारी इस्तेमाल में रही। इमारत में स्पीकर सिस्टम मौजूदु हुजण बावजूदु इस्तेमाल न कयो वियो। सिविल डिफेंस जे रिपोर्ट में इमारत अंदरि ख़ारिजी रस्तनि जे खामियुनि जी निशानदेही कई वई हुई। बाह लॻण वक़्तु अक्सर रस्ता बंदि या रुकावटुनि सबबि मुतासिर हुआ। सिंध जे घरू खाते गुल प्लाज़ा साने बाबति रिपोर्ट पधरी करे छॾी। अदालती कमीशन पंहिंजी रिपोर्ट में धुरियुनि जे ज़िमारनि जो तइन कयो। रिपोर्ट मूजिबि बाह जो इतलाउ फायर ब्रिगेड खे ॾियण में इंतिहाई गैर दानिशदारी देर कई वई। बिजली बंदि थियण सबबि माण्हुनि जो ॿाहिरि निकिरण जा इम्कान वधीक घटिजी विया। हुननि जे रुहानी पेशवा पीर पघारे जमायत खे नियाणियुनि जी मर्ज़ी बिना शादी करण खां रोके छॾियो। नंढी उमिरि नंढी जुमार में नियाणियुनि जी शादी न करण जो बि हुकुम। तलाक याफ़्ता औरतुनि जी बि शादी ॾाढो रंडक न बणजण जी हिदायत। पीर पघारे चयो आहे त कुझु ख़ानदान धीअरुनि जी मर्ज़ी खां सवाइ ज़ोरी शादी कराइनि था, जेको सिलसिलो बंदि थियणु घुरिजे। नियाणी जी शादी मर्ज़ी पुछी ख़ानदान या ख़ानदान खां ॿाहिरि बि करे सघिजे थी। औरत खे माउ पीउ ऐं मुड़ुस जी मिल्कियत मां बशरी हिसो ॾिनो वञे। मिल्कियत बचाइण लाइ नियाणियुनि जी शादी न कराइण वारो सिलसिलो बि ख़तमु कयो वञे। मुड़ुसनि जे ज़ुल्मनि जो शिकार औरतुनि सां बि शरी ऐं कानून मूजिबि हक़ ॾेई इंसाफ़ कयो वञे। हथ बंदि थियण बि औरत जी शादी में रुकावट न बणजणु घुरिजनि। नियाणियुनि जी शादी लाइ हथ बंदि वारो सिलसिलो 8 ॾींहं लाइ दरख़्वास्त ते मुअतल कयो वियो। कराची जे पोश एरिया डिफेंस में औरतुनि जे जेड़े दौरान पुलिस अहलकारनि जे मौजूदगी जी जांच न थी। मामले जूं वधीक वीडियो साम्हूं अची वियूं। पुलिस जेड़े वारे हंधि मौजूदु अहलकारनि जी बि सुञाणप करे न सघी। ईस्ट पुलिस मौजूदु अहलकारनि संदनि थाणनि जा न आहिनि। अहलकारनि जी जांच करे रहिया आहियो हिन वक़्तु कुझु न थो चई सघिजे। ज़रियनि जो चवणु आहे त पुलिस अहलकार ऐं गाॾी कोरंगी ज़िले जी आहे। कराची जे इलाइक़े नाज़िमाबाद जे खांगी अस्पताल में डिलीवरी ऑपरेशन वारे मामले जो ड्राफ सीन। औरत घोरहारी न हुई, औलाद न हुजण जे ताने खां बचण लाइ पाण खे घोरहारी ज़ाहिर कयो। पुलिस जो चवणु आहे त 1 साल अॻु औरत घोरहारी थी ऐं ॿार ज़ाहिर थियण ते परेशान हुई। ख़ानदान में बे औलादी हुजण जे ताने जे ख़ौफ़ खां औरत पाण खे घोरहारी ज़ाहिर कयो। औरत खां तरक़ी सां जेल साज़ी करे अल्ट्रासाउंड बि फाइल जो हिसो बणायो। 28 हफ़्ता पूरा थियण ते औरत 2 ॾींहं अॻु पहिरियां अस्पताल पहुती। अस्पताल अमले मुजुर्माने गिरफ़्त करे टेस्ट खां सवाइ एडमिट कंदे बेहोशी जी दवा ॾेई ऑपरेशन कयो। डॉक्टरणी पेट में ॿार न हुजण जे ॿुधायो त गोड़ शुरू थी वियो। सभई सबूत गॾु करे औरत जो मेडिकल पिण करायो। पुछा गाछा दौरान औरत हक़ीक़तूं ॿुधायूं। खाके अस्पताल ऐं अमले ख़िलाफ़ कार्रवाई ते गौर जारी आहे। मलेर में एजुकेशन सिटी जे नाले ते ज़मीन जे वालार ख़िलाफ़ मक़ामी ॻोठाणनि ऐं क़ौम परसन जो एहतजाज। लिंक रोड ते धरणो। क़दीमी ॻोठनि ज़मीनुनि ऐं क़ब्रस्ताननि तां कब्ज़ा ख़तमु करण जो मुतालबो। मुज़ाहिरनि चयो त मलेर जे क़दीमी आबादी खे ज़मीनुनि तां बेदख़ल करण वारो सिलसिलो बंदि कयो वञे। शाहपुर जा अञा वेझो मुबैना तौरु ज़हरीलो खाधो खाइण सां पीउ ॿिनि धीअरुनि समेत फौत। घोट बगल खान बुर्दी में सिकंदर बुर्दी संदसि धीउ फरज़ाना ऐं इरफाना मुबैना तौरु ज़हरीलो हलवा खाइण सबबि फौत थियूं। वारसन पारां शक हलवे में ज़हरीली शइ किरण जो ख़दशो ज़ाहिर कयो वियो। घोटके जे आदल संदराणी थाणे ते ॻोठाणे जे तज़लील करण वारी वीडियो वायरल थियण बाद SHO समेत 3 अहलकार मुअतल। SSP घोटके आदल संदराणी थाणे जी SHO क़ाबिल भयो। ॿिनि पुलिस अहलकारनि निसार मर ऐं वली मोहम्मद मीराणी खे सस्पेंड करे छॾियो। अदालती नोटिस बाद SHO समेत 3 अहलकारनि ख़िलाफ़ केस दाख़िल। नओं देरो भरिसां कच्छ जे इलाइक़े में सिंधु दरिया जो पाणी तेज़ी सां ज़मीनूं पाइण लॻो। बुरड़ा पतण वारे हंधि पाणीअ जो दॿाउ वधण सबबि सूरत हाल ॻणती जोगी। पाणी जी तेज वकर ऐं ज़मीन में खाद सबब ॻोठ में क़ाइम स्कूल उड़ी वियो। मुतासिर ॻोठाणनि जो हुकूमत खां बुरड़ा वठण वारे ऐं हिफ़ाज़ती उपाउ वठण जो मुतालबो। कुंभर सां ॻोठ मोहम्मद लाइक बंबरो वासी नौजवान गुलबार बंबरो पुरसरार नमूने फौत, वासन जो लाश थाणे आॾो रखे एहतजाज। मुख़ालिफ़नि मथां नौजवान खे ज़हर ॾेई क़तलु करण जो इल्ज़ाम। वासन जो चवणु आहे त गुलबार बंबरो खे टे ॾींहं अॻु सुल्तान नज़र राजपुर ऐं ॿिया ज़बरदस्ती वठी विया हुआ, जंहिं ॾेती लेती जे मामले तां गुलबार खे ज़हर ॾेई राणीपुर में फिटो कयो। असां नौजवान खे गेम्स इस्पताल दाख़िल करायो, जिते हू फौत थी वियो। नेपाल आयल बोर जे नतीजे में फौतुनि जो अंग वधी 616 थी वियो। 2000 खां वधीक माण्हू अञा बि गुम। तिब्बत में बि 7 ॼणनि जी फौत थियण जी तस्दीक। 554 बदस्तूर गुम। भारत बि नेपाल में 320 भारतीय शहरनि जे गुम हुअण जी तस्दीक करे छॾी। नेपाली अख़्तारनि मूजिबि गुम थियल माण्हुनि जी ॻोल्हा वारो सिलसिलो जारी आहे।
5: सोलर ऐं बैटरी ते डायरेक्ट हले ऐं बाक़ी तमामु पखनि जे मुक़ाबले।
6: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
7: पाकिस्तान की ज्यादातर जमीनें फास्फोरस की कमी का शिकार हैं, इसीलिए सोना लाया है NPS 3 की ताकत के साथ। इसमें मौजूद फास्फोरस दे जड़ों की बढ़ोतरी और फैलाव में इजाफा और सल्फर नाइट्रोजन की आफादियत को बढ़ाए, जिससे फसल को इब्तदाई मरहले से ही जरूरी गजाई अज्जा मिले। इसके हर दाने में तीनों अज्जा की यकसा मौजूदगी से फसल को ज्यादा से ज्यादा फायदा पहुँचे, जिससे हो पैदावार में इजाफा और किसान को मिले ज्यादा मुनाफा। 3 की ताकत मिले, फसल भरपूर खिले।
8: अक्सर वालदेन ही सवाल कंदा आयन त असा जदे एक दफो बारन के पोलियो जा खतरा प्यारिया आयन त वरी बिहर छो प्यारियो। मुझो नालो मुफ्ती मोहम्मद अहमद आए। तो आसान जवाब यो आ, ही बार भी असा वट अल्लाह ताला जी एक बड़ी नियामत आयन। बारन जी सेहत जो ख्याल रखन लाजमी है, जरूरी आए। असाजे माहौल में पोलियो जो वायरस मौजूद आए। ये पोलियो बूस्टर बारन जी कुव्वत मुदाफ़त जे वधाइण में मदद करे थी। 10 साल जी उम्र ताई जितरा भी बार आयन उन्हनि खे ही बूस्टर जी इज़ाफ़ी खुराक लॻाइण लाज़मी आहे।
9: सकरण के हो तो आवाज भी सकरण की है।
10: सुनते रहो GFM 90.8।
11: नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद, फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, रब्बि शरहली सदरी व यस्सिरली अम्री वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। फकज़्ज़बू, उन्होंने उसको झुटला दिया कि तेरी बातें हमको तो नहीं मानना। फनत जईना हो तो हमने भी उसी को निजात दी। वमम माहू, और जो उसके साथ थे, फिलफुल के कश्ती में। वजह अल्लाह हम, और बना दिया हमने उनको खलाइफा जानशीन। किसका? पहले वालों का, पीछे आने वाला। खलाइफ खलीफा की जमा, और खलीफा खलीफ से है, खलीफ खल्फ से है। खल्फ पीछे को कहते हैं, खलीफ पीछे आने वाला, निबाद में आने वाला, यही खलीफा का असल मतलब है। इंसान जो जमीन पे खलीफा है तो क्या है, यानी पहली जो मखलूक इस पे गुजरी उसके बाद इंसान को मौका दिया गया है। जिन्नात के बाद इंसान को जमीन पे बसाया गया। तो यहां पर कौम नूह को खलीफा बना लिया गया। किन का? पहले वालों का, जानशीन यानी ये बाद में आए बसे। और फिर बाकी नस्ल नूह अलैहिस्सलाम के 3 बेटों से चली, इसीलिए इनको आदम ए सानी भी कहा जाता है। वह अग़रक़ना लज़ीना कज़्ज़बू बिआयातिना, और गर्क कर दिया हमने उन लोगों को जिन्होंने हमारी आयतों को झुटला दिया था। सबको डबो दिया, सब अकड़ने वालों को पटखा दिया। अब आप देखें ना कि नूह अलैहिस्सलाम ने कहा था ना, जो करते हो करो, हालांकि वो थोड़े थे, 80 लोग थे सारे, और दूसरी तरफ पूरी कौम। कितने इत्मीनान से कह रहे, जो चाहते हो कर लो, वो खुद उसका मुहाफिज है। और वही हुआ ना, नतीजे ने साबित कर दिया कि वो सारे मिलजुल के साजिशें करने वाले डूब गए और अल्लाह ने इनको निजात दी। और हमसे क्या कहा जा रहा है, فانظر کیف کان عاقبت المنظرین، دیکھو تو صحیح کیسے ہوا انجام ڈرائے جانے والوں کا، خبردار کیے جانے والوں کا، ان پہ کیا گزری. ثم بعثنا من بعده رسلا الى قومهم، پھر بھیجا ہم نے اس کے بعد کئی رسولوں کو ان کی قوم کی طرف، یعنی نوح علیہ السلام کے علاوہ اور بھی بہت سے انبیاء اپنی اپنی قوموں کے پاس گئے. فجاؤہم بالبینات، وہ سب بھی ان کے پاس کھلی کھلی دلیلیں لائے، نشانیاں لائے. فما کانوا لیؤمنوا، وہ ایسے نہ تھے کہ مان جاتے، یعنی وہ مانے نہیں. کیوں نہیں مانے؟ بما کذبوا به من قبل، کیونکہ وہ اس سے پہلے جھٹلا چکے تھے. اب یہ انا کا مسئلہ بن گیا تھا، ایسا نہیں تھا کہ حق ان کو سمجھ میں نہیں آ رہا تھا، مشکل یہ تھی کہ وہ پہلے چونکہ جھٹلا چکے، ایک دفعہ مانے نہیں، اب ماننا مشکل ہو گیا. اس کی بھی اصل وجہ کیا ہے؟ تکبر، کہ میرا پہلا علم، میری دینداری، وہ سب کچھ، اس سے میں دستبردار ہو جاؤں؟ کیا میں خود اعتراف کر لوں کہ پہلے میں صحیح نہیں تھی اور اب صحیح ہوں؟ یہ ہر انسان کے لیے ایک بہت بڑا امتحان ہوتا ہے کہ اپنے عقیدے کو بدلے، اپنے مسلک کو چھوڑے، اپنے نظریے کو شن کر دے اور ایک نئی چیز کو اپنائے. بہت بڑا امتحان. اب دیکھیں کہ اسلام قبول کرنے والوں کی سب سے بڑی جزا کیا ہے، کہ پچھلے سارے گناہ معاف. کبھی کبھی میں سوچتی ہوں وہ ایک کلمہ ہی تو پڑھتے ہیں، یہ کیا بات ہے سب گناہ معاف، اتنا بڑا انعام. ہاں اتنا بڑا انعام اس لیے کہ اتنی بڑی قربانی، اپنی غلطی کو غلطی مان کر اسلام میں داخل ہو جانا، کہ جو کچھ ہم پہلے کرتے تھے وہ صحیح نہیں تھا، اب ہم کو صحیح رستہ ملا. جو شخص یہ اعتراف کر لیتا ہے وہ اللہ کی نگاہ میں بہت بڑا ہو جاتا ہے. لیکن ہم میں سے کتنے لوگ ہیں جو یہ اعتراف کر سکیں، جو اس چیز کو قبول کریں کہ ہاں پہلے پتہ نہیں تھا اب پتہ چل گیا. کھلے کھلے دلائل دیکھنے کے باوجود مانے ہی نہیں. کیوں؟ کیونکہ پہلے انکار کیا، وہ انکار گلے پڑ گیا ان کے، ہم اسی کو نبھا رہے ہیں تکبر کے مارے، اور حقیقت صاف بھی نظر آئے تو قبول نہیں کرتے. مستقل حجاب اور آڑ بن گئی یہ بات، ضد. کذالک، اسی طرح، نتبعو، ہم مہر لگا دیتے ہیں، ٹھپا لگا دیتے ہیں، علی قلوب المعتدین، حد سے بڑھنے والوں کے دلوں پر. اعتداء کا مطلب کیا ہے؟ حق کی حدود سے تجاوز کرنا، انصاف کو چھوڑ کر ناانصافی کی طرف جانا. اور اس کا سبب کیا ہوتا ہے؟ نفس کی خواہشات اور نفس کی دل پسند چیزیں، اس کی وجہ سے انسان حد سے بڑھتا ہے. اب دیکھیں کہ ضرورت سے زیادہ سونے کی وجہ کیا ہوتی ہے؟ سونے میں حد سے بڑھنا. یعنی ایک تو ایک ضروری نیند ہوتی ہے نا، مثلا ٹین ایجرز کی نیند 8 آورز ہونی چاہیے، مثلا کافی ہے ان کے لیے. جب آپ 8 سے بھی زیادہ سوئے چلے جاتے ہیں، سوئے چلے کیوں سوتے ہیں؟ کیا وجہ ہے؟ حد سے بڑھ رہے ہیں نا. تو حد سے بڑھنے کی وجہ خواہش نفس کا اتباع ہے، دل کی مرضی ماننا، اپنے نفس کو کنٹرول نہ کرنا کہ نہیں بس اتنا کافی ہے، چاہے جتنا بھی دل چاہتا ہے، اس سے زیادہ نہیں سونا. اسی طرح زیادہ کھانا، بھوک ختم ہو چکی، پیٹ بھر چکا ہے، لیکن صرف ٹیسٹ کے مارے اچھا چلو یہ بھی کھا لیتے ہیں، وہ بھی کھا لیتے ہیں، چاہے وہ کتنی ہی بیماریوں کا سبب بن جائے. اور بہت سی چیزیں جن میں انسان حد سے بڑھتا ہے تو اس کی بنیاد خواہش نفس کا اتباع ہوتی. ساری رات بیٹھ کے باتیں کیے جانا، عموماً کوئی جیسے رشتہ دار آ جائیں، گیسٹ آ جائیں، کیا مزہ آ رہا ہے، چھ صبح کی نماز جائے اور اگلے دن کا کام جائے، لیکن چونکہ اب مزہ آ رہا ہے باتیں کرنے اس لیے ہم کریں گے. تو کسی بھی چیز میں حد سے بڑھنا نفس کو پوجنا ہے، اور اس کا نتیجہ کیا ہوتا ہے؟ خطرناک ہے نتیجہ، نت باؤ، ہم دل کو ٹھپا لگا دیتے ہیں، احساس چھین لیتے ہیں. اور احساس ہی تو اصل چیز ہے جو انسان کو برائی سے بچا کے نیکی پہ رکھتا ہے. احساس چھن گیا سب دولت چھن گئی. ثم بعثنا من بعدهم موسى وهارون الى فرعون وملئه، پھر بھیجا ہم نے ان کے بعد موسیٰ اور ہارون علیہ السلام کو فرعون اور اس کے سرداروں کی طرف. کیسے بھیجا؟ بآیاتنا، اپنی نشانیاں دے کر بھیجا. فاستکبروا، ان کی بھی خرابی کیا تھی؟ تکبر. ہم سے بڑا کوئی اور ہو جائے، ہم اتنے مال والے، اور یہ موسیٰ اور اس کے بھائی، یہ غلام قوم کے لوگ، ان کی بات ہم مان لیں، ان کو بڑا مان لیں اور خود کو چھوٹے ہو جائیں. نہیں، وکانو قوما مجرمین، اور یہ مجرم لوگ تھے، مجرم قوم تھے، یعنی گناہوں پہ اصرار اور بڑے گناہوں کے ارتکاب کی جرت مجرم لوگ ہی کر سکتے ہیں. فلما جاءہم الحق، پھر جب ان کے پاس حق آ گیا، من عندنا، ہمارے پاس سے، یعنی معجزات آئے، نشانیاں آئیں، آیات آئیں، قالوا، انہوں نے کہا، ان ھذا لسحر مبین، یہ سب تو کھلا جادو ہے. یہ ہے انسان کی اصل کمزوری، کہ حق کو جھٹلانے کے لیے خوبصورت لفظ تراش لیتا ہے، چند لفظوں کا سہارا لے کر حق کو جھٹلا دیتا ہے، لیکن لفظوں کی دیوار پہ چڑھ کے کوئی منزل پہ نہیں پہنچا. ان ھذا لسحر مبین، اب دیکھیں ان کی نشانیاں کیا تھیں جن کا ذکر ہے پیچھے. موسیٰ علیہ السلام عصا لے کے آئے تھے جو سانپ بن جاتا تھا، ہاتھ نکالتے تھے جو روشن ہو جاتا تھا. پھر اس کے بعد ان پہ اور بھی کئی چیزیں آئیں، مثلا طوفان آئے، پھلوں میں کمی ہوئی، بارشیں برسیں، مینڈک برسے، ٹڈی دل کے حملے ہوئے، جوئیں، خون ان کے کھانوں میں، ان کی ہر چیز میں نکلیں. لیکن سورت بنی اسرائیل میں آتا ہے، وَلَقَدْ آتَيْنَا مُوسَى تِسْعَ آيَاتٍ بَيِّنَاتٍ فَاسْأَلْ بَنِي إِسْرَائِيلَ إِذْ جَاءَهُمْ فَقَالَ لَهُ فِرْعَوْنُ إِنِّي لَأَظُنُّكَ يَا مُوسَى مَسْحُورًا، کہ جب بھی وہ نشانیاں لا کے دکھاتے ہوئے کہتے ہیں ہم تو تجھ کو جادو زدہ سمجھتے ہیں، سحر زدہ سمجھتے ہیں. قال موسیٰ، موسیٰ علیہ السلام نے کہا، اتقولون للحق لما جاءكم، کیا تم حق کو یہ سب کچھ کہہ رہے ہو؟ ان کو حیرت ہوئی کہ ان نشانیوں کو تم جادو قرار دے رہے ہو، جب یہ تمہارے پاس آیا تو تم نے اس کو جادو کہہ دیا. اسحر ھذا، کیا واقعی یہ جادو ہے؟ اللہ کے معجزات کے بعد جادوگری کی کیا ضرورت ہے؟ کیا تم کو یہ سب جادو نظر آتا ہے؟ ولا يفلح الساحرون، اور ساحر کبھی فلا نہیں پاتا.